0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 21 गते आइतबार, जुलाई 5 तारीक सन् 2026, नेपाल सम्बत 1146 असार कृष्ण पक्षको पञ्चमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: जीवन रक्षक औषधिकै अभाव, क्यान्सर र रेबिजका बिरामी मारमा, दैलेखको ग्यासबाट ऊर्जा र कृषि क्षेत्रमा नयाँ आशा।
1: जग्गा किता काट अझै अन्यलमा, हालसम्म 340 पालिकामा मात्रै जग्गा वर्गीकरण सकियो। 100 दिनमा 90 मेट्रिक टन रासायनिक मल बिक्री, किसान भने मलको अभाव खेप्दै।
0: सरकारका 100 दिनमा उपलब्धिको उछाल, सर्वसाधारणको दैनिकी भने उस्तै। उखु किसानको बकेउता रकम मध्ये 92% मिलबाट भुक्तानी, यस पनि रकमान्तर व्यतिथिको निरन्तरता उस्तै।
1: अमेरिकाको 250 स्वतन्त्रता दिवसका लागि देशव्यापी उत्सवको तयारी, तुफानी वर्षाको चेतावनी पछि सभास्थलबाट मानिसहरू हटाउन शुरू। कंगोमा इबोला महामारीका कारण 473 जनाको मृत्यु।
0: र विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेल गए रातिदेखि शुरू। फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा, आज राति ब्राजिल र इंग्ल्याण्ड खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा जीवन रक्षक औषधिकै अभावको प्रसंग।
1: क्यान्सरका बिरामीलाई केमोथेरापी दिँदा अत्यावश्यक सिस्प्लाटिन औषधि र कुकुर लगायतका जनावरले टोक्दा जतिसक्दो छिटो लगाउनुपर्ने रेबिज विरूद्धको खोप देशभरका अस्पतालमा हाहाकार भएको छ। गत 9 जेठदेखि नै चरम अभाव भएको सिस्प्लाटिन पछिल्लो समय असार 8 मा 1200 भायल भित्राए पनि बुधबारदेखि फेरि अभाव हुन थालेको हो। रेबिज विरूद्धको खोप पनि टेकोस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बाहेक कुनै पनि अस्पतालमा छैन। टेकुमा पनि 6000 भायल मात्रै मौजदात रहेको छ। उपत्यका बाहिरका प्रादेशिक र जिल्ला अस्पतालमा रेबिज विरूद्धको खोप नभएपछि कुकुर बिरालो लगायतका जनावरले टोकेका बिरामीको भीड़ टेको अस्पतालमा लाग्ने गरेको छ। सीमित निजी अस्पतालले पनि यो खोप दिइरहेका छन्, तर सरकारले निशुल्क दिने रेबिज विरूद्धको खोपका लागि निजीले महँगो शुल्क लिने गरेका छन्। टेको अस्पतालमा दैनिक औषधमा 300 बिरामी रेबिज विरूद्धको खोप लगाउन आउँछन्। त्यसैले मौजदात खोप सीमित दिनलाई मात्रै पुग्छ, तर नयाँ खोप भित्रिने प्रक्रिया भने अघि बढ़न सकिरहेको छैन। यतिसम्म कि 6 महिना यता 4 पटकसम्म टेण्डर आह्वान गर्दा समेत कसैको आवेदन परिसकेको छैन। हाल लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, भेरी अस्पताल लगायतमा रेबिज विरूद्धको खोप सकिएको छ। कर्णाली प्रादेशिक अस्पतालमा लामो समयपछि केही दिन अघि मात्रै केही प्रदेश आपूर्ति निर्देशनालयबाट 500 बाहेक

0: आएको अस्पतालका सूचना अधिकारी अनिता ग्याउलीले जानकारी दिनुभएको छ। यसैबीच टेक अस्पतालमा रेबिज विरूद्धको खोप 6,000 हारहारी भाइल मात्रै मौजदात छ, जहाँ दिनमै औसत 300 भाइल सकिन्छ। वरिष्ठ सरूवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गत वैशाखदेखि नै खोप अभाव हुन थालेको सीआईएमसँग कुरा गर्दै बताउनुभयो।
1: टेको अस्पताल केन्द्रीय अस्पताल भएको हुनाले त्यहाँबाट त अब निरन्तर दिइरहेको छ, आजको मितिसम्म म भन्दैछु। तर धेरै मानिसहरू अरू काठमाडौँ केही भनौँ धेरै ठाउँहरूबाट चाहिँ खोप पाएन भनेर फर्किने क्रम जारी छ। त्यसले गर्दाखेरि यसले स्वाभाविक हो, यो खोपको चाहिँ अभाव पक्कै पनि कम भइरहेको छ भन्ने कुराको संकेत देखाउँदैछ। र यसलाई सम्भवतः अब नेपाल सरकारबाट पनि सम्बन्धित निकायले पनि यो बारेमा अलिकति स्वीकारेको कुरा जस्तो लाग्छ मलाई। केही समय अगाडि पनि यो कुराहरू भनिएको थियो, अब यस्तो अवस्थाहरू आउनु सायद त्यति राम्रो होइन जस्तो लाग्छ।
0: यसैबीच क्यान्सरका बिरामीलाई किमोथेरापी चढाउँदा अत्यावश्यक हुने कार्बोप्लास्टिन र सिसप्लाटिन औषधि पनि अभाव छ, तर देशका सरकारी क्यान्सर अस्पतालमा भने सिसप्लाटिन चरम अभाव भएको छ। गत 9 जेठदेखि नै हाहाकार भएको यो औषधि आयातकर्ताले 8 असारमा 1200 भाइल भित्राएका थिए, तर गत बुधबारदेखि नै यसको अभाव हुन थालेको छ। स्वास्थ्य मन्त्रालय र औषधि आयातकर्ता बीच मूल्यमा कुरा नमिल्दा थप आयात अन्यल भएको चिकित्सकहरूले बताएका छन्।
2: सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किताकाटको बाटो खोलेको भए पनि तोकिएको अवधिभित्र वर्गीकरण पूरा नभए आगामी साउन 1 गतेबाट पुनः किताकाट रोकिने भएको छ। यो व्यवस्था सदाका लागि नभएर पालिकालाई वर्गीकरण सम्पन्न गर्न चालू आर्थिक वर्षको असार मसान्तसम्मको अन्तिम समय सीमा मात्र दिइएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। उक्त अवधिभित्र पनि वर्गीकरण नगर्ने पालिकामा साउनदेखि स्वत किताकाट रोकिने कानूनी व्यवस्था छ। मुलुकभरका 753 पालिकामध्ये 340 मात्रै कृषि औद्योगिकरण लगायत 10 क्षेत्र का जमीनको वर्गीकरण गरेका छन्। अझै पनि 413 पालिकाले जग्गाको वर्गीकरण गरिसकेका छैनन्। भू उपयोग ऐन 2076 र नियमावली 2079 जारी भएता वर्गीकरण नगरेका पालिकामा किताकाट गर्न पाइँदैन। पालिकाले जग्गाको वर्गीकरण गरिसकेपछि मात्रै किताकाट गर्न पाइने व्यवस्था रहेको छ, तर पालिकाले जग्गाको वर्गीकरण नगर्दा पटक पटक किताकाट रोकिएको छ। साथै पालिकालाई वर्गीकरण गर्नकै लागि सरकारले 3 पटक नियमावली संशोधन गरिसकेको छ, तर पनि धेरै जसो पालिकाले उक्त अवधिभित्र वर्गीकरण भने गरिसकेको छैन। भू उपयोग ऐन 2076 सरकारले उपलब्ध गराएको नक्सा तथा विवरणका आधारमा स्थानीय तहमा गठित भू उपयोग परिषदले जमीनको वर्गीकरण र भू उपयोग नीति लागू गर्नुपर्ने व्यवस्था छ। नियमावली अनुसार कृषि, आवासीय, उद्योग, वन, खानी तथा खनिज व्यावसायिक लगायत 10 वर्गमा वर्गीकरण गर्नुपर्नेछ। मन्त्रालयका अनुसार आगामी साउनदेखि फेरि किताकाट रोकिने भएको छ। 2082 500 पालिकाले जग्गाको पूर्ण वर्गीकरण नगरेपछि साउनदेखि किताकाट ठप्प रहेको थियो।
0: प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकारले 100 दिनमा कृषि मन्त्रालयले 89,194 मेट्रिक टन रासायनिक मल अनुदानमा बिक्री वितरण गरेको जनाएको छ। हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सो अवधिमा कृषि सामग्री केयर्स कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन मार्फत सो परिणामको रासायनिक मल अनुदानमा बिक्री वितरण गरिएको जानकारी दिनुभयो। मन्त्रालयले 2082 चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडबाट 53,716 मेट्रिक टन र साल ट्रेडिङ कर्पोरेशनबाट 35,478 मेट्रिक टन रासायनिक मल अनुदान बिक्री वितरण गरेको जनाएको छ। सरकारले रासायनिक मल वितरक कम्पनीहरूलाई प्रदान गरिने रकम निकासालाई व्यवस्थित वस्तुपरक र व्यावहारिक गराउन अनुदानको मल वितरण व्यवस्था दोस्रो संशोधन कार्यविधि 2083 समेत जारी गरेको जनाएको हो। बाँकी किसानको पनि खातामा देखिएको समस्या सम्बोधन गरी भुक्तानीका क्रममा रहेको केही दिनभित्रै 100% भुक्तानी गर्ने पनि जनाएको छ। चालू आर्थिक वर्षमा 13 चिनी मिलमा उखु क्रसिङ गरिएका करिब 68,000 किसानलाई सरकारले प्रति क्विन्टल 620 रूपियाँ अनुसार मिलले भुक्तानी गर्नुपर्ने 2,21,00,000 क्विन्टल बाफतको रकम 13 अर्ब 76 करोड़ भुक्तानीमा सहजीकरण गरेको समेत जनाएको छ। त्यस्तै बाँकी किसानको पनि खातामा देखिएको समस्या सम्बोधन गरी भुक्तानीका क्रममा रहेको र केही दिनभित्रै 100% भुक्तानी हुने समेत मन्त्रालयले बताएको छ। त्यस्तै सरकारले प्रति क्विन्टल 70 रूपियाँ अनुसार 1,52 करोड़ रकम 8 कोलोनीकामा गरिएको र 25 असारभित्र सबै किसानको खातामा भुक्तानी भइसक्ने समेत बताएको छ।
2: दैलेखको जलजली क्षेत्रमा ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको प्रारम्भिक अध्ययनले पुष्टि गरेको छ। सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धि प्रतिवेदन अनुसार त्यहाँ करिब 112.1 अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको अनुमान गरिएको छ। सरकारका अनुसार यो ग्यासको व्यावसायिक उपयोग गर्न सकिए नेपाल ऊर्जा र कृषि क्षेत्रमा ठूलो फड्को मार्न सक्नेछ। अध्ययनले यसबाट 200 मेगावाट विद्युत उत्पादन गर्न सकिने देखाएको छ। यस्तै किसानले वर्षौंदेखि भोग्दै आएको रासायनिक मलको अभाव कम गर्न दैनिक 2,200 टन यूरिया मल उत्पादन गर्न सकिने सम्भावना पनि औल्याइएको छ। साथै सवारी साधनमा प्रयोग हुने सीएनजी र पीएनजी ग्यास उत्पादन गर्ने आधार समेत रहेको प्रतिवेदनमा उल्लेख रहेको छ। सरकारले अब विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्र बनाउने, आवश्यक जनशक्ति उत्पादनका लागि विश्वविद्यालयसँग सहकार्य गर्ने र ग्यास क्षेत्रका राष्ट्रिय मापदण्ड तयार गर्ने योजना अघि बढ़ाएको समेत जनाएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारको 100 दिन शासकीय सुधारका उपलब्धि धेरै जनतामा भने महँगीको मारमा
3: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ।
2: यस वर्ष पनि रकमान्तर व्यतिथिको निरन्तरता उस्तै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालीसोर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiaye.org फोन नम्बर 01-5224-352-5224-353
6: सबैका लागि दृष्टि सबैका लागि दृष्टि।
7: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
8: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
9: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा उपभोक्ता अदालतको ढोकामा बाघ्लिँदै सर्वसाधारण अदालत गठनको 15 महिनामा 56 मुद्दा 34 फैसला शीर्षकमा शिल्पा कर्णले खबर लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा 6 महिनामा 6 लाख भन्दा बढ़ी विदेशी पर्यटक आए नेपाल शीर्षकमा अर्को खबर प्रकाशित छ। नेपालमा विदेशी पर्यटकको आगमन सन् 2026 पहिलो 6 महिनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि जूनसम्मको अवधिमा कुल 6,20,004 153 विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या गत वर्षको सोही अवधिको 577,689 पर्यटकको तुलनामा करिब 7.4% बढ़ी रहेको छ। त्यस्तै प्रमाण भएर पनि रोक्यो दबावपछि झुक्यो वडा कार्यालय शीर्षकमा दलित बालकको जन्मदर्ताको संघर्ष विराटनगरबाट गणेश लम्सालले खबर लेख्नु भएको छ। त्यस्तै गरी रकमान्तर व्यतिथिको निरन्तरता शीर्षकमा भित्री पृष्ठमा खबर प्रकाशित छ। यसलाई पवन तिमिल सिन्हाले खबर लेख्नु भएको छ। वर्षको अन्त्यमा धमाधम रकमान्तर गर्ने पुरानो व्यतिथिले निरन्तरता पाएको छ। चालू आर्थिक वर्ष 2082-83 कुल 26,93,72,00,00,00 रूपियाँ रकमान्तर भएको अर्थ मन्त्रालयले जनाएको छ। 3.4 अर्ब रूपियाँ विनियोजित पूँजीगत बजेटसँग तुलना गर्ने हो भने त्यसको 6.61% रकमान्तर भएको छ। जेठ महिनासम्मको कुल पूँजीगत खर्च 1.32 अर्ब रूपियाँसम्म तुलना गर्ने हो भने पनि यो वर्ष गएको कुल रकमान्तर पूँजीगत तर्फको खर्चको झण्डै 20% हारारी हुन आउँछ। रकमान्तरको सबैभन्दा ठूलो मार देशको विकास निर्माणमा पर्ने गरेको छ। शुरूमा बाटो पुल खानेपानी वा अस्पताल बनाउनका लागि छुट्याइएको पूँजीगत बजेट खर्च हुन सक्दैन र त्यसपछि आर्थिक वर्षको अन्त्यमा शक्ति केन्द्रहरूको मिलेमतोमा उक्त पैसा सुरक्षा निकायको इन्धन नयाँ गाड़ी खरिद वा सरकारी कार्यालयको प्रशासनिक खर्चतर्फ सार्ने गरिएका प्रमाणहरू छन्।
2: गोर्खापत्रको पहिलो पृष्ठमा प्रशासनिक पुनर्संरचनाबाट 20 अर्ब बचत शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर छापिएको छ। सरकारले मुलुकको प्रशासनिक पुनर्संरचना गर्दा वार्षिक 20 अर्ब रूपियाँ राज्य कोषमा बचत हुने जनाएको खबरमा उल्लेख रहेको छ। सरकारले विभिन्न सरकारी संरचनाको खारेजी तथा समायोजन मार्फत खर्च कटौती र कार्यक्षमता बढ़ाउने काम अगाडि बढ़ाएको जनाएको छ। त्यसै गरी शासकीय सुधारमा सूचना प्रविधिको प्रयोग शीर्षकमा अर्को खबर रहेको छ भने भित्री पृष्ठमा बढ़्यो अदुवाको मूल्य शीर्षकमा समाचार छापिएको छ। 4 महिनाको अवधिमा धनकुटामा अदुवाको मूल्य 400% बढ़ेको खबरमा उल्लेख रहेको छ। यस्तै दालचिनी निर्यात उच्च शीर्षकमा भैरहवाबाट लेखिएको खबर समेत छापिएको छ। पाल्पाबाट चालू आर्थिक वर्षमा 6 वर्ष यताकै सबैभन्दा बढ़ी दालचिनी भारत निर्यात भएको छ। डिभिजन वन कार्यालय पाल्पाका अनुसार चालू आर्थिक वर्षमा 3,47,969 किलो दालचिनी भारत निर्यात भएको छ। यो परिमाण पछिल्ला 6 वर्षकै उच्च रहेको कार्यालयले जनाएको छ। स्वास्थ्य बीमाको 23 अर्ब भुक्तानी शीर्षकमा काठमाडौँबाट छापिएको अर्को खबर छ। स्वास्थ्य बीमा बोर्डले चालू आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई 23,44,02,98,16 रूपियाँ दावी भुक्तानी गरिसकेको बोर्डले जनाएको खबरमा उल्लेख रहेको छ। यस्तै आरोग्य पर्यटनको हिस्सा बढ़ाइने शीर्षकमा अर्को खबर छापिएको छ भने अवरूद्ध राजमार्ग तत्काल संचालनमा ल्याउन माग गरिएको खबर समेत छापिएको छ। सामाजिक सुरक्षा कोषमा आबद्ध हुने बढ़दै भन्ने शीर्षकमा अर्को खबर रहेको छ भने कांग्रेसका असन्तुष्ट पक्षसँग सहमति शीर्षकमा अर्को खबर समेत रहेको छ। बागमती प्रदेशको बजेट पारितको खबरले समेत स्थान पाएको छ भने अखाद्य सामग्री प्रयोग गर्नेलाई जरिवाना शीर्षकमा ढल्केवरबाट लेखिएको समाचार पनि रहेको छ। धनुषाका विभिन्न होटलमा अनुगमनका क्रममा मानव स्वास्थ्यमा असर पर्ने अखाद्य तथा म्याद गुज्रिएका सामग्री प्रयोग भएको भेटिएपछि 12 वटा होटललाई 5-75,000 रूपियाँ सम्म जरिवाना गरिएको खबरमा उल्लेख रहेको छ। मध्य प्रदेशको गृह संचार तथा कानूनी फकिरा मन्त्री फकीरा महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर धामको संयुक्त टोलीले पूर्व पश्चिम राजमार्ग क्षेत्रमा संचालित होटल तथा जनकपुर धामका केही होटलमा अनुगमन गरेको खबरमा उल्लेख रहेको छ। कारोबारको पहिलो पृष्ठमा 3 पूर्व गवर्नरका स्थासन सुझाव शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर रहेको छ। राष्ट्र बैंक आगामी वर्षको मौद्रिक नीति तर्जुमा जुटेको छ। अहिलेसम्म मौद्रिक नीति ल्याउने दिन जानकारी नआए पनि असारभित्रै ल्याउने गरी तयारी भइरहेको छ। गत वर्ष असार 27 मा मौद्रिक नीति सार्वजनिक भएको थियो। अहिले राष्ट्र बैंकको आर्थिक अनुशासन विभागले मौद्रिक नीतिका लागि सुझाव संकलनको काम गरिरहेको खबरमा उल्लेख रहेको छ। डिजिटल प्रविधिको प्रभाव कम्पनी रजिस्ट्रारमा एक तिहाई कर्मचारी कटौती प्रस्ताव शीर्षकमा अर्को खबर रहेको छ। यो खबरमा कम्पनी रजिस्ट्रारको कार्यालयले आफ्नो सेवा प्रवाहलाई पूर्ण डिजिटल बनाउने क्रममा 28% कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको उल्लेख रहेको छ। इपानले पारित गर्यो 50 बुँदे कार्य योजना शीर्षकमा अर्को खबर रहेको छ भने असारे विकासको हतारो पूँजीगत खर्च 36% मात्रै शीर्षकमा अन्नपूर्णको पहिलो पृष्ठमा समाचार छापिएको छ। आर्थिक वर्ष सकिन दुई साता पनि बाँकी छैन। शनिबार र आइतबार पनि सरकारी कार्यालयमा धमाधम विकास निर्माणका काम भइरहेका छन्। पूँजीगत विकास खर्च बढ़ाउन र भुक्तानीका कामले कर्मचारीलाई भ्याइ नभ्याइछ। असारमा लतपत गरिने विकास निर्माणलाई असारे झरीले नै बगाउने र दिगो प्रतिफल नदिने भन्दै विज्ञहरूले वर्षौंदेखि असारे विकास रोक्नुपर्ने तर्क गरिरहेका छन्। तर रासोपाको शक्तिशाली सरकारमा असारे विकासले निरन्तरता पाएको खबरमा उल्लेख रहेको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले आफ्नो 250 स्वतन्त्रता दिवस भव्य रूपमा मनाइरहेका बेलामा वाशिङटन डीसीमा तूफान सहितको वर्षा र चट्याङको चेतावनी जारी भएपछि नेशनल मल क्षेत्रमा भेला भएका मानिसहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। बीबीसीका अनुसार समारोहको प्रत्यक्ष प्रसारणका लागि क्यामेरा जडान भइरहेका बेलामा मौसम विभागबाट सम्भावित विनाशकारी आँधी बेहिरी सम्बन्धी चेतावनी समेत आएको थियो। यसैबीच अमेरिकाका विभिन्न राज्यमा 38 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रम पुगेपछि केही कार्यक्रमहरू प्रभावित भएका छन्। अब भने चट्याङ सहितको वर्षा र आँधी बेहरीको जोखिम रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म 1,502 जनामा संक्रमण पुष्टि भएको छ भने 473 जनाको मृत्यु भएको छ। जनस्वास्थ्य अधिकारीहरूका अनुसार 628 जना संक्रमित अस्पतालमा उपचाररत छन् भने 229 जना निको भएका छन्। पछिल्लो विवरणमा थप 213 जना संक्रमित फेला परेका छन् जसमध्ये 63 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
2: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेलमा फ्रान्स र मोरक्कोले शानदार जीत निकाल्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन्। फ्रान्सले पाराग्वेलाई 1-0 पराजित गर्दै अन्तिम 8 स्थान बनाएको हो। निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले गरेको 1 गोल मात्रै निर्णायक बनेको हो। यसअघि मोरक्कोले क्यानाडामाथि 3-0 प्रभावशाली जीत दर्ता गर्दै सहज रूपमा क्वार्टर फाइनल यात्रा तय गरेको थियो। मोरक्कोले शुरूदेखि नै खेलमा पकड़ जमाउँदै क्यानाडालाई कुनै अवसर दिएको थिएन। यसअघि सम्पन्न अन्तिम 32 खेलमा कोलम्बियाले घानालाई 1-0 हराउँदै अघिल्लो चरणमा पुगेको थियो। अर्को रोमाञ्चक खेलमा अर्जेन्टिनाले अतिरिक्त समयमा कार्बोभेर्डेलाई 3-2 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। यसैबीच आज राति अन्तिम 16 थप 2 महत्वपूर्ण खेल हुँदैछन्। नेपाली समयअनुसार राति 2:15 ब्राजिलले नर्वेको सामना गर्नेछ भने भोलि बिहान 6:15 मेक्सिको र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेलका विजेताले क्वार्टर फाइनलमा स्थान पाउनेछन् जहाँ उनीहरू एक अर्कासँग भिड्नेछन्।
0: सरकारका 100 दिन डिजिटलमा फटको दैनिकीमा निराशा रिपोर्ट अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: क्लासिक टेक को वाईफाई 6 राउटर नाम 1 घमन 1 शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में आईपीटीवी मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100447 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब सरकारका 100 दिनको समीक्षा। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। सरकारले 100 दिनमा 100 सुधारका एजेण्डा अघि बढ़ाएको दावी गरे पनि त्यसको प्रभाव प्रत्यक्ष प्रभाव आम नागरिकको दैनिकीमा अझै देखिन सकेको छैन। केही प्रशासनिक सुधार र डिजिटल सेवा विस्तारले प्रशंसा पाएको भए पनि सुकुम्बासी व्यवस्थापन, बजार अनुगमन र महँगी नियन्त्रणमा सरकार कमजोर देखिएको टिप्पणी भइरहेका छन्।
13: लामो समय बागमती किनार ओगटेर बसेका सुकुम्बासी हटाउन वर्तमान सरकार सफल भए पनि व्यवस्थापनमा सुकेको छ। बागमती किनारमा वर्षौं बसेका थाकथलो भत्किएपछि होल्डिङ सेन्टरको सहारामा पुगेका सुकुम्बासीलाई सोही क्षेत्र पनि छाड्न सरकारको परिपत्रले 100 दिने शासकीय सुधारको कार्ययोजना पितलो हुने निश्चित छ। सरकारले 100 बुधे कार्यसूचीमा 60 दिनभित्र डिजिटल तथ्याङ्क संकलन गरी 1000 दिनभित्र वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा र एकीकृत आवास मार्फत पुनर्वासको अवस्था मिलाउने उल्लेख गरेको थियो। नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले बर्खामा सुकुम्बासीलाई आफ्नो व्यवस्था आफै गर्नु भन्ने उर्दीले सरकारको नियत प्रष्ट हुने भन्नुहुन्छ सुकुम्बासी अधिकारका क्षेत्रमा काम गर्ने अधिकार कर्मी भगवती अधिकारी।
14: अहिले पछिल्लो समयमा जुन खालको घटना भयो त्यो घटनालाई हेरिरहँदाखेरि अहिले पनि 388 परिवार होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ। गभर्नमेन्टले जुन खालको सपोर्ट गर्ने भनेको थियो, प्रमिस गरेको थियो, त्यो अनुसार नगरेको कारणले गर्दाखेरि हाम्रो हिसाबले हेर्दाखेरि 100 डेज जसरी लैजानुपर्ने हो त्यो हिसाबले हुन सकेको छैन भन्ने नै लागेको छ। विशेष गरेर माइग्रेन्टलाइज फ्यामिलीहरूको लागि त्यो न्यायचित छैन भन्ने लागेको छ।
13: यही बीचमा मध्यपूर्वको दण्डका कारण उपभोक्ताले अहिलेसम्मकै महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्नु पर्यो। अहिले पनि सर्वसाधारणका भान्सामा भरि सिलिण्डर पुग्न सकेको छैन। आधा सिलिण्डर मात्र बिक्री वितरण रहे पनि यसको उचित अनुगमन हुन सकेको छैन। महँगी, कालोबजारी तथा सहज रूपमा उपभोग्य वस्तुहरू नपाएको गुनासो बढ्दा पनि सरकारले त्यसलाई अनदेखा गर्दा सर्वसाधारण आक्रोशित बने। यो वर्ष चामलको भाव महँगिएको छ। दशैंसम्म थप महँगो देखिएपछि बजारमा अभाव हुने निश्चित छ। तर उपभोक्ताको आवश्यकता प्रति सरकारले सूक्ष्म तरिकाले काम गर्न सकेको छैन। उपभोक्ता अधिकार कर्मी तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रेमलाल महर्जन भन्नुहुन्छ,
3: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ। र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ। जस्तो चामलको कुरामा, दाल तेलको कुरामा, बाजार तपाईँको माछा मासुको कुरामा, यो कुरामा तपाईँको खाद्य उत्पादन कुनै सरोकार छैन।
13: सर्वसाधारणको दैनिक मात्रै नभई शिक्षा स्वास्थ्य जस्ता आधारभूत आवश्यकताभित्र सरकारी कर छ। निजी विद्यालय शुल्कमा सरकारको करले अभिभावकलाई थप समस्यामा पार्ने भन्दै अभिभावकहरूले गुनासो गरिरहेका छन्। नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोष बहादुर जीसीले भन्नुभयो,
15: सिधै अभिभावकलाई टाउकोमा पर्ने गरी यति शुल्क भन्दा शुल्क तोकिएको शुल्कमा 80% भन्दा अहिले 3% भनेको छ। पहिले 5% को कुरा थियो, पहिले यो चाहिँ व्यवहारिक छैन।
13: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। 100 दिनमा 100 सुधारका एजेण्डा सार्वजनिक गरी सोही रफ्तारमा काम अघि बढ़ाएको शाह नेतृत्वको सरकारले यस बीचमा थुप्रै आलोचनासँगै केही प्रशंसा पनि बटुलेको छ। गत फागुन 21 गते सम्पन्न चुनावमा शक्तिशाली जनमतसँगै सदन प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाबाट प्रतिनिधित्व गर्दै सरकारको बागडोर सम्हाल्दै प्रधानमन्त्री शाहले गत चैत 13 गते पदभार ग्रहण गर्नुभएको थियो। संवैधानिक सवालमा केही महत्वपूर्ण निर्णय र सुधारका काम भए पनि यो 100 दिनमा सर्वसाधारणको जीवनस्तर सुधार गर्न बालेन्द्र सरकार चुकेको विश्लेषकहरू बताउँछन्। राजनैतिक विश्लेषक श्याम श्रेष्ठ,
16: शिक्षाको क्षेत्रमा विशेष ध्यान दिने, सार्वजनिक शिक्षालाई चाहिँ एकदम बलियो पार्ने भनेर भन्ने त्यसमा वचनबद्धता छ। यस्ता खालका कुराले के गर्छ भन्नु भनेदेखि चाहिँ सरकारको जो आश्वासन हो त्यो आश्वासन प्रति आफै इमान्दार नभएको हो कि भन्ने खालको प्रश्न छ।
13: यसो भन्दै गर्दा सरकारले आफ्नो 100 दिनमा केही आशाका कामहरू अघि बढ़ाएका छन्। काठमाडौँमा हजारौं युवा पासपोर्टका लागि बस्नुपर्ने लाइनको अन्त्य भएको छ। केही महत्वपूर्ण कामहरू अनलाइनबाट सेवा प्रवाहको स्थिति बसेको छ। सर्वसाधारणको दैनिकलाई सहज बनाउन वर्तमान सरकारले धेरै गर्नुपर्ने विश्लेषकहरू बताउँछन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: जीवन रक्षक औषधिकै अभाव, क्यान्सर र रेबिजका बिरामी मारमा दैलेखको ग्यासबाट ऊर्जा र कृषि क्षेत्रमा नयाँ आशा।
0: जग्गा किता कार्ड अझै अन्यलमा हालसम्म 340 पालिकामा मात्रै जग्गा वर्गीकरण सकियो। 100 दिनमा 89 मेट्रिक टन रासायनिक मल बिक्री, किसान भने मलको अभाव खेप्दै।
2: सरकारका 100 दिनमा उपलब्धिको उछाल, सर्वसाधारणको दैनिकी भने उस्तै। उखु किसानको वक्यौता रकम मध्ये 92% मिलबाट भुक्तानी, यस वर्ष पनि रकमान्तर व्यतिथिको निरन्तरता उस्तै।
0: अमेरिकाको 250 स्वतन्त्रता दिवसका लागि विश्व देशव्यापी उत्साहको तयारी, तुफानी वर्षाको चेतावनीपछि सभास्थलबाट मानिसहरू हटाउन शुरू। कंगोमा इबोला महामारीका कारण 473 जनाको मृत्यु।
2: र विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेल गए रातीदेखि शुरू। फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा, आज राति ब्राजिल र इंग्ल्याण्ड खेल्ने।
0: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले कान्तिपुरमा अबिलले बनाउनु भएको गजब छ बा शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुन सरकारको 100 दिनको उपलब्धिलाई व्यङ्ग्य गर्न खोजिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह जस्ता देखिने व्यक्तिले लामो लिस्ट हेर्दै हुनुहुन्छ, बाहिरबाट कसैले चियाइरहेको जस्तो पनि देखिन्छ भने अर्का एकजना व्यक्तिले फाइल समाउनु भएको छ र कानैको नजिक गएर केही भन्दै गरेको जस्तो देखिन्छ। तल यस्तो लेखिएको छ, प्रधानमन्त्रीज्यूले संसदमा धेरै भन्दा धेरै दिन बोल्नु नै भएन, यो उपलब्धि त छुट्यो नि मन्त्रीज्यू।
2: प्राविधिक साथी रवि धितललाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं हाम्रो यो दैनिकी रेडियो कार्यक्रम लिकन, र हामी सम्पूर्ण हाम्रो श्रोतावर्गहरूलाई हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ कि हामीलाई निरन्तर सुन्नु भएको निम्ति र आत्मिक लाभ उठाउनु भएको निम्ति। त्यसैले आउनुहोस्, आज पनि हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउँ। हाम्रो यो दैनिकी मुक्तिको मार्ग अध्ययनको यात्रा चाहिँ अझ गहिरो र अर्थपूर्ण हुँदै गएको चाहिँ मैले महसुस गर्न पाएको छु। मलाई मात्र होइन, हाम्रो आदरणीय श्रोताहरूलाई पनि यस अध्ययनबाट धेरै नै आशिषहरू पाउनु भएको छ भन्ने कुरामा चाहिँ म एकदमै विश्वस्त छु। र अघिल्लो अध्ययनमा पनि हामीले राजा दाउदका युद्धहरू र परमेश्वरले दिनुभएको विजयहरूलाई चाहिँ हेर्दै थियौं। अनि दाई, आजको अध्ययनमा चाहिँ हामीले कुन पक्षतर्फ चाहिँ ध्यान दिन गइरहेका छौं?
1: भाइ, तपाईँले धेरै महत्वपूर्ण कुरालाई उठाउनुभयो। हामीले अघिल्लो अध्ययनहरूमा विजय, साहस र परमेश्वरको साथ देख्यौं, तर आजको अध्ययनमा हामी एउटा गम्भीर तर अत्यन्तै आवश्यक सत्यतर्फ जान्छौं। जब विजयको बीचैमा मानिसहरूको हृदय घमण्ड र अविश्वासमा प्रवेश गर्छ, तब के हुन्छ भन्ने सत्यतालाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौं।
0: दाइ, यो सुन्दा नै मन अलिक गम्भीर भयो, किनकि हामीले त दाउदलाई सधैँ परमेश्वरमा भरोसा गर्ने राजाको रूपमा चाहिँ देखिरहेका थियौं। के उहाँबाट पनि यस्तो कमजोरी देखियो?
1: हो भाइ, यही नै आजको अध्ययनको वास्तविकता हो। दाउद परमेश्वरद्वारा मन पराइएको व्यक्ति भए तापनि उहाँ पनि मानिस नै हुनुहुन्थ्यो। उहाँले एउटा निर्णय लिनुभयो जसको जडमा आत्मनिर्भरता र घमण्ड थियो, तर यो अध्ययनले केवल पाप मात्रै होइन, त्यसपछि देखिने पश्चाताप, नम्रता र परमेश्वरको करूणालाई पनि देखाउँछ।
0: त्यसो भएदै आजको अध्ययनले चाहिँ हामीलाई एउटा आशा पनि दिन्छ कि यदि हामीबाट गल्ती अथवा भूलचुक भइहाल्यो भने पनि परमेश्वर हामीबाट टाढा जानुहुन्न र उहाँले चाहिँ हाम्रो वास्ता गरिरहनुहुन्छ।
1: अवश्य पनि भाइ, आज हामी सिक्नेछौ परमेश्वर पापमाथि खुशी हुनुहुन्न, तर पश्चातापमा उहाँको हृदय द्रवित हुन्छ। उहाँ न्यायी मात्र होइन, अत्यन्त करूणामय पनि हुनुहुन्छ। यही नम्र हृदयका साथ आजको अध्ययनलाई शुरू गरौं र परमेश्वरको कृपाको गहिराईलाई बुझौं।
2: मित्र, तपाईहरूलाई थाहै छ यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन पुरानो नियमको इतिहासका पुस्तकहरूबाट गरिरहेका छौं। मित्र, आज हामी बाइबल अध्ययन पहिलो इतिहास 21 अध्याय 7 पददेखि 30 पदसम्मबाट देख्न गइरहेका छौं। अघिल्लो दिनमा हामीले पहिलो इतिहास 21 अध्याय पद 1 देखि 7सम्मबाट देखिसकेका छौं, जहाँ हामीले देख्यौं कि आफ्ना मानिसहरूको जनगणना लिने काममा दाउदको पाप, अनि त्यस जनगणनाको पछि उसको अविश्वास थियो, अनि अविश्वास नै दाउदको त्यस जनगणना लिने काममा खास पाप थियो। अनि पहिलो इतिहास 21 अध्यायको 1 पद अनुसार त्यो तमाम घटनाको पछाडि शैतानको काम थियो, यानी शैतानको हात थियो। शैतानले नै जनगणना गर्न दाउदलाई उक्साएको थियो। शैतानले उसको मनमा र हृदयमा शंका, अविश्वास हालिदिएको थियो, जुन अति नै ठूलो पाप थियो। अनि चाँडै नै दाउदले आफ्नो भूलको महसुस गरे, तर परमेश्वरले दाउदलाई त्यसै छोड्नुहुन्न। परमेश्वर दाउदलाई दण्ड दिन निदो गर्नु भयो, तर दाउदले आफ्नो दण्डको चुन्छन्। आउनुहोस्, पहिलो इतिहास 21 अध्याय 7 र 8 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, यी सबै कामबाट परमेश्वर अप्रसन्न हुनुभयो र इसरायललाई उहाँले दण्ड दिनुभयो। दाउदले परमेश्वरलाई भने, मैले साह्रै दुष्ट काम गरे, बिन्ती छ आफ्नो दासको दोषलाई हटाइदिनुहोस्, किनभने म साह्रै मूर्ख भएछु। अहिले परमेश्वर दाउदको अगाडि दण्ड चुन्नलाई सामने राख्नुहुन्छ। 9-12 पदमा भनिएको छ, परमप्रभुले दाउदका दर्शी गादलाई भन्नु भयो, गएर दाउदलाई भन, परमप्रभु यही भन्नुहुन्छ, म तेरो सामु 3 प्रस्ताव राख्दैछु, ती मध्ये एउटा छान र म त्यो त माथि ल्याउनेछु। यसैले गाद दाउद कहाँ आएर भने, परमप्रभु यही भन्नुहुन्छ, एउटा चुन 3 अनि काल 3 तेरो शत्रुद्वारा सताउनु वा सताइनु र त्यसको तरवारले त खेदिनु अथवा सारा देशमा विपत्ति ल्याउने परमप्रभुको आफ्नो तरवार र परमप्रभुका दूतद्वारा इसरायलका सबै इलाकाहरूमा विनाश ल्याउने काम। विचार गर्नुहोस् र मलाई पठाउनु हुने कहाँ मैले के जवाब लानुपर्ने हो। अहिले दाउदको कुराको सुन्नुहोस्, यो महान कुरा हो। म आशा गर्दछु अब त तपाईहरू मसँग यो कुरामा सहमत हुनुहुनेछ कि दाउद महान व्यक्ति थिए। ओ मित्र, दाउद तपाईं र म जस्तै एक कमजोरी मानिस थिए। तिनी लडे, गिरे, पतन भए, पाप गरे, उसले थुप्रै गल्ती गरे, तर उसले कहिले पनि आफ्नो उद्धारको गुमाएन। न परमेश्वरसँग कुसङ्गतिको लागि उसको इच्छा लालसाको उसले गुमाए। 13 भनिएको छ, तब दाउदले गादलाई भने, म साह्रै संकष्टमा परेको छु, मलाई परमप्रभुको हातमा नै पर्न देऊ, किनभने उहाँको करुणा अति महान छ, मलाई मानिसको हातमा पर्न नपरोस्। दाउदले आफ्नो दण्डको चुनाव गर्दछन्, छान्छन्। दाउदले आफ्नो परमेश्वरलाई राम्ररी जान्दथे। यो दाउद नै एक व्यक्ति थिए जसले जनगणना गर्न आज्ञा गरेथे, किनभने तिनी मानिसहरूमा भरोसा गरिरहेका थिए। अहिले आफूले गरेको भूल कामको देख्छन्। म सोच्दछु कि अहिलेसम्म दाउद वृद्ध व्यक्ति थिए र जब तिनी भेडा गोठाले ठिटो हुँदा कसरी घुँत्रो र 5 लिएर गोल्यात जस्तो दानवी मानिससँग लडाई गर्न गए, सो कुराको याद गर्दछन्। उसले कसरी परमेश्वरको भरोसा गरे र त्यसपछि तिनको कस्तो महान गवाही थियो। अमित्र, दाउद तपाईं र म जस्तै एक मानिस थिए। हामी परमेश्वरलाई उद्धारको निम्ति भरोसा गर्छौ, तर हामी जीवनका समस्याहरूका लागि उहाँलाई भरोसा गर्दैनौ। दाउद अहिले आफ्ना शत्रुहरूमा हेर्छन्, तिनीहरूको संख्या अति नै ठूलो छ। तिनीहरू शक्तिशाली राष्ट्र र जाति हुन्। अनि दाउद यो कुरामा सोच्न पुग्दछन् कि उसका सैनिकहरू काफी छन्, पर्याप्त छन् या छैनन्। दाउदले केही क्षणको लागि भूले कि उसको परमेश्वर सबै दानवी शक्तिशाली राष्ट्र र जातिहरूको अगाडि झन कति महान हुनुहुन्छ र उहाँ तिनीहरूलाई ठिकठाक गर्नुहुनेछ। यो कुरा केही क्षणको लागि उसले भूले, त्यसकारण जनगणना लिन चाहन्छन् दाउद। मित्र, हामी कतिपल्ट जनगणना लिएका छौं, हामी परमेश्वरमा कति पनि विश्वास र भरोसा गर्दैनौ र हामी आफ्नो विश्वास र भरोसा अन्य केही कुराहरूमा लगाउँछौ। तर दाउद आफ्नो परमेश्वरलाई चिन्दछन्, जान्दछन्। दाउद गाद अगमवक्ताले भन्दछन्, मलाई मानिसको हातमा पर्न नपरोस्, म परमेश्वरको हातमा पर्न चाहन्छु। किनभने दाउदले सिकेका थिए कि परमेश्वर कृपालु हुनुहुन्छ, परमेश्वर दयालु हुनुहुन्छ। म यो कुरामा डराउँछु कि हामी धेरैले यो कुरा सिकेका छैनौ। भजन संग्रह 103:10-11 पदले भन्छ, उहाँले हामीसँग हाम्रा पाप अनुसारको व्यवहार गर्नुभएको छैन, न त हाम्रा अधर्म अनुसार हामीलाई बदला दिनुभएको छ। किनकि पृथ्वीबाट स्वर्ग जति अग्लो छ, उहाँको कृपा त्यतिकै ठूलो हुन्छ। परमेश्वर उद्धार दिने काममा कृपालु हुनुहुन्छ। आज उहाँले गुमेका निन्दित संसारमा उद्धारको फैलाउनु भएको छ, बढाउनु भएको छ। कुन आधारमा भन्दा ख्रिस्ट कृपा आसन हुनुहुन्छ। तपाईँलाई यादै होला, युहन्नाले यसलाई यसरी भन्छन्, पहिलो युहन्ना 2:2, उहाँ हाम्रा पापको निम्ति प्रायश्चित हुनुहुन्छ औ हाम्रा निम्ति मात्र होइन तर सबै संसारका निम्ति पनि। कुन प्रायश्चित? त्यो कृपा आसन हो। उहाँसँग प्रशस्त मात्रामा कृपालु र कृपा हुनुहुन्छ। उद्धार पाउनलाई तपाईँले गर्नुपर्ने कुरा नै उहाँ कहाँ गएर आफ्ना पापहरूको कबुल गरेर कृपाको भीख माग्नु पर्दछ। उहाँसँग प्रशस्त मात्रामा कृपा छ। त्यही नै तरिकामा उहाँले तपाईँलाई उद्धार गर्नुहुन्छ र त्यहाँ तपाईँको निम्ति क्षमा छ र तपाईँले त्यसको दावी गर्न आवश्यक पर्छ। त्यति मात्र होइन, त्यहाँ सबै प्राणी प्रति ईश्वरको दया दृष्टिमा परमेश्वरको कृपा छ। जब जब म आफ्नो विगतका दिनदेखि आजको दिनसम्म मेरो आफ्नो जीवनतिर निहालेर हेर्दछु, ओ मेरो मुखमा कुनै शब्द छैन जुनको म वर्णन गर्न सक्छु। उहाँ आज अति नै कृपालु हुनुहुन्छ। मेरो निम्ति मात्र होइन तर सम्पूर्ण उद्धार नपाएका संसारको निम्ति पनि। गत रातमा किन उहाँले दण्डमा आउनु भएन? किन उहाँ दण्डमा आउनु भएन? किनभने उहाँ कृपालु हुनुहुन्छ। उहाँ कुनै दिन निश्चय नै आउनुहुनेछ, तर उहाँ धीरजी प्रभु हुनुहुन्छ। उहाँ दयालु कृपालु हुनुहुन्छ। उहाँले पश्चातापको निम्ति समय दिइरहनु भएको छ। उहाँको दया छोराछोरी प्रति माता पिताको दया जस्तै अपार छ। उहाँको कृपा भविष्यतिरसम्म फैलिनेछ। हामी उहाँको कृपामा सुरक्षित रूपमा भर पर्न सक्छौ, आश्रित हुन सक्छौ। यो कहिले सकिने छैन। त्यसकारण दाउदले आफैलाई परमेश्वरको हातमा पर्न नै चुन्छन्। 13 पदमा भन्छन्, तब दाउदले गादलाई भने, म साह्रै संकष्टमा परेको छु, मलाई परमप्रभुको हातमा नै पर्न देऊ, किनभने उहाँको करूणा अति महान छ, मलाई मानिसको हातमा पर्न नपरोस्। अनि 14-17 पदमा भन्छन्, यसकारण परमप्रभुले इसरायल भरि नै एउटा विपत्ति पठाउनुभयो र इसरायलका 70,000 मानिसहरू मरे। परमेश्वरले यरूशलेम विनाश गर्न एउटा स्वर्गीय दूत पठाउनुभयो, तर तिनले त्यो नाश गर्न लाग्दा परमप्रभुले त्यो देखेर त्यस सर्वनाशदेखि मन बदलेर यबोसी अर्नानको खलाको छेउमा उभिरहेको बेलामा ती नाश गर्ने स्वर्गदूतलाई भन्नुभयो, अब भयो, तेरो हात थाम। मासतिर हेर्दा दाउदले परमप्रभुको स्वर्गदूतलाई स्वर्गीय र पृथ्वीको बीचमा उभिएर आफ्नो नाङ्गो तरवार यरूशलेममाथि पसारेर उभिरहेका देखे। तब तिनी र बुढा प्रधानहरू भाङ्रा लाएर भुइँमा घोप्टो परे औ दाउदले परमेश्वरलाई भने, मानिसहरूको गन्ती लिनलाई मैले पो हुकुम दिएको हुँ, मैले पो पाप गरेको थिएँ, म गोठालाले पो दोष गरेको थिएँ, तर यी विचारा भेडाहरूले के गरेका थिए र हे परमप्रभु मेरा परमेश्वर तपाईँको हातको प्रकोप म र मेरो घरनामाथि परोस् तर यो विपत्ति यस प्रजामाथि नपरोस्। मित्र दाउदको यो अद्भुत प्रार्थनाको सुन्नुहोस्। उसले आफ्नो पापको लागि आफैमाथि पूरा उत्तरदायित्व लिन्छन्। म भन्दछु कि दाउद अति नै धेरै गरी परिवर्तित व्यक्ति भइसकेका थिए। जब उसले बेर्सेबासँग व्यभिचारको पाप गरे तिनी यसको बारेमा एउटा शब्द पनि भन्ने थिएनन्। अरू त के उसले हित्ती उरियाको मृत्युको लागि कसैमाथि दोष लगाउन कोशिश गरेथे। दाउदले यसको छोपछाप गर्न थुप्रै कोशिश गरेथे। अहिले यो बिल्कुल बेग्लै छ। उसले आफ्नो पाठ सिकेका छन्। उसको आत्मा परमेश्वरको अगाडि खुलाम रूपमा खुला पत्री जस्तो छ। दाउद परमेश्वरलाई भन्छन् म नै यी तमाम कुराको जवाबदेही हुँ, जिम्मेवार हुँ। मैले यो गलत काम गरे, दण्ड म माथि खसोस्, तर मेरा निर्दोष प्रजाहरूमाथि होइन। मित्र निम्न पदहरूमा हामी देख्छौ कि दाउद अर्नानको खला किन्छन्। 18 पदमा भनिएको छ परमप्रभुका स्वर्गीय दूतले गादको मुखद्वारा बोलेर दाउलाई यबोसी ओनानको खलामा गएर परमप्रभुको निम्ति एउटा वेदी बनाउनलाई हुकुम गरे। मित्र यो स्थान दाउले होइन तर परमेश्वर स्वयंले चुन्नु भएको थियो मन्दिर निर्माणको निम्ति। यो खला यरुसलेममा मोरिया पर्वतमा स्थित छ जहाँ अहिले ओमारको मस्जिद उभिएको छ। त्यो पुरानो मन्दिरको क्षेत्र हो। अनि 19-21 पदमा भनिएको छ परमप्रभुको नाउँमा गादले हुकुम गरे झैं दाउद त्यहाँ उक्लेर गए। ओर्नानसँग भएका चारजना छोराहरू चाहिँ लुके तर ओर्नान चाहिँ आफ्नो गहुँ दाई गरिरहेका थिए। तिनी यसो फर्के र ती स्वर्गदूतलाई देखे। दाउद तिनको छेउमा आइपुग्दा ओर्नानले माथितिर हेरे र राजालाई देखेर खलाबाट आई तिनको सामने घोप्टो परे। ओर्नान आफ्नो खलामा गहुँ दाई गरिरहेका थिए। त्यो ओर्नानको खला खास मात्रामा पुरानो मन्दिरको क्षेत्र हो। मित्र मैले पहिले पनि यो भनिसकेको छु कि मोरिया पर्वतमा अब्राहमले इसाकलाई बलिदान गर्न लगेका थिए अनि त्यो मोरिया पर्वतको उही पर्वतमालाको अन्तमा गलगोठा पर्वत पर्दछ अर्थात यसलाई खप्परको स्थान पनि भनिन्छ जहाँ परमेश्वरले आफ्नो पुत्र येशूलाई क्रूसमा अर्पण गर्नुभएको थियो अनि यरुसलेमको पर्खाल त्यस पर्वतमालासम्म जाँदछ। यो अति नै अग्लो छ। देख्नुभयो परमेश्वरले मोरिया पर्वतमा स्थित ओर्नानको खलाको चुन्नुभयो किनभने यो नै स्थानमा जहाँ परमेश्वरले अब्राहमलाई आफ्नो पुत्रको बलिदान गर्न भन्नुभएको थियो जुनले आउने मन्दिर बलिदानहरूको समयको अनि अन्तिममा संसारका पाप उठाइलाने परमेश्वरको थुमाको बलिदानको प्रतीक्षा गर्दथ्यो। आगे 22-23 पदमा भनिएको छ दाउदले ओर्नानलाई भने मलाई यस खलाको जग्गा परमप्रभुको निम्ति एउटा वेदी बनाउन देऊ, त्यसको पूरै दाममा मलाई बेच र प्रजामाथि परेको यो विपत्ति थामियोस्। ओर्नानले दाउदलाई जवाब दिए त्यो लिनुहोस् र महाराजालाई जस्तो इच्छा लाग्छ गर्नुहोस्। होम बलिको निम्ति यहाँ गोरुहरू छन्, दहीका काठहरू, दौराको निम्ति र गहुँ अन्न बलिको निम्ति छन्। म सबै थोक तपाईलाई दिँदैछु। यो मानिस ओर्नान अति नै उद्धार चितका मानिस थिए। उसले आफ्ना र खलाका र दाइ गरिरहेका गहुँको पनि दिन इच्छा गरे, जुनमा दाउदले अन्न बलिको लागि प्रयोग गर्न सक्थे। त्यति मात्र होइन, होम बलिको निम्ति पशु र काठहरू दिनलाई पनि इच्छुक भए। यस मानिसले सबै कुरा दाउदलाई दिन इच्छा गरे, तर दाउदको कुराको सुन्नुहोस्, 24 पदमा भनिएको छ, 24 पदमा, तर दाउद राजाले ओर्नानलाई भने, होइन, म पूरै दाम दिनेछु, तिम्रो थोक लिएर म परमप्रभुलाई चढाउने छैन, अथवा सितैमा पाएको थोकको होम बलि म चढाउने छैन। दाउदले त्यस्तो कुराको परमेश्वरलाई चढाउन इन्कार गरे जुन सितैमा उपलब्ध छ। अनि 25 पदमा भनिएको छ, यसैले त्यस जग्गाको निम्ति दाउदले ओर्नानलाई 600 सुनका सेकेल दिए र तिनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए। दाउदले त्यो खलाको निम्ति पूरा पैसा तिरे। अनि 26 पदमा भनिएको छ, त्यसैमा तिनले होम बलि र मेल बलि चढाए र परमप्रभुको नाउँको पुकार गरे। परमप्रभुले स्वर्गीयबाट होम बलिको वेदीमा आगो बर्साएर जवाब दिनुभयो। दाउले अहिले परमेश्वरको निम्ति बलिदानहरू चढाउँछन्। स्वर्गीयबाट आएको आगोले यो संकेत गर्दछ कि परमेश्वरले दाउदको बलिहरूको ग्रहण गर्नुभयो। अनि 27 पदमा भनिएको छ, तब परमप्रभुको आज्ञा अनुसार ती स्वर्गीय दूतहरूले आफ्नो तरवार म्यानमा हाले। दण्डको तरवार म्यानमा हालियो, तर गलगोठामा त्यस भालाले प्रभु येशु ख्रिष्टको कोखको छिड्यो। कसैले भनेका थिए, त्यो भालाद्वारा छिड्निएको घाउबाट परमेश्वरको हृदयमा म प्रवेश भए। अनि आगे 28-30 पदमा भनिएको छ, त्यसै बेला परमप्रभुले यबुसी ओनानको खलामा जवाब दिनुभयो भनी देखेर दाउदले त्यहाँ बलिदान चढाए। मोसाले उजाड स्थानमा बनाएको परमप्रभुको वासस्थान र होम बलिको वेदी त्यस बेलासम्म गिबोनमा पूजा गर्ने स्थानमै थिए। अब परमप्रभुको अगुवाई माग्न दाउद जान सकेका थिएनन्, किनभने ती स्वर्गीय दूतहरूको तरवार देखेर तिनी साह्रै भयभीत भएका थिए। मित्र, यहाँ के महत्वपूर्ण कुरा छ देख्नलाई? दाउदले यो वेदीलाई त्यो स्थानमा राखे जहाँ मन्दिर बनिने छ र उसले बलिदान चढाउँछन्। यो नै स्थानमा परमेश्वर आफ्ना मानिसहरूसँग भेट्नुहुन्थ्यो। अहिले यो बलिदानको स्थान बन्द छ। देख्नुभयो, दाउदले त्यो कुरा बुझे जुन आज धेरै चर्च सदस्यहरूले बुझ्दैनन्। दाउदले यो वेदी खड़ा गर्छन् र उसले यसमाथि होम बलि चढाए। त्यो होम बलिले ख्रिष्टको व्यक्तिको बताउँछ। त्यसपछि उसले होम बलि चढाए, यसले ख्रिष्ट हाम्रो मिलाप वा शान्ति हुनुहुन्छ भन्ने कुराको बताउँछ। ख्रिष्टले आफ्नो क्रूसको रगतद्वारा मिलाप बनाउनुभयो। येशु ख्रिष्ट हाम्रो मिलाप या शान्ति हुनुहुन्छ। उहाँले हाम्रो निम्ति कृपा आसनमा आफ्नो रगत छर्कनु भएको छ। उहाँ हाम्रो प्रधान पुजारी हुनुहुन्छ। उहाँ स्वर्गमा उक्लि जानुभयो र पिताको दाहिनी हातमा विराजमान हुनुहुन्छ। प्रभु येशु ख्रिष्टद्वारा बाहेक परमेश्वर कहाँ कोही पनि जान सक्दैन, पुग्न सक्दैन, असम्भव छ। दाउदले यो कुरा बुझे र उसले होम बलि र मेल बलि परमेश्वरलाई चढाए। अहिले यो कुराको याद गरौं कि त्यहाँ त्यस बेला महामारी चलिरहेको थियो। दाउदले स्वर्गीय दूतलाई आफ्नो हातमा नाङ्गो तरवार लिएर यरुसलेममाथि पसारेर उभिरहेका देखे। दाउद तत्कालै परमेश्वरलाई बलिदानहरू चढाउँछन् र परमप्रभुको नामको पुकार गर्दछन्। तिनी के माग गरिरहेका थिए? कृपा, बस कृपा। मित्र, परमेश्वर प्रेम, दया र कृपाको प्रभु हुनुहुन्छ। तर के तपाईलाई यो कुराको थाहा छ कि परमेश्वर हामीलाई कृपाद्वारा उद्धार गर्नुहुन्न? परमेश्वर कति पनि खाली ठूलो दिल हुने परमेश्वर मात्र हुन सक्नुहुन्न। उहाँ भावुक परमेश्वर हुन सक्नुहुन्न। तपाईँले देख्नुभयो त्यहाँ दण्ड छ जुनको चुक्ता गर्ने पर्छ, पापको व्यवहार गरिनै पर्छ, त्यसको ठिकठाक गरिनै पर्छ। अनि परमेश्वर धार्मिक पनि हुनुहुन्छ र उहाँ खालि उहाँको कृपाद्वारा उद्धार गर्न सक्नुहुन्न न उहाँको प्रेमले उद्धार गर्न सक्छ। मित्र, परमेश्वर प्रेमद्वारा उद्धार गर्न सक्नुहुन्न। हाँ, यो सत्य हो, उहाँले तपाईलाई प्रेम गर्नुहुन्छ र उहाँले तपाई कहाँ कृपा बढाउनुहुन्छ, फैलाउनुहुनेछ। तर उहाँले त्यस तरिकामा उद्धार गर्न सक्नुहुन्न। हामी विश्वासबाट अनुग्रहद्वारा उद्धार पाएका छौं र उद्धार पाउँछौ। त्यसको अर्थ के हो? त्यसको अर्थ हो कसैले हाम्रा पापहरूको निम्ति दण्डको चुक्ता गर्नु पर्दछ, हाम्रा पापहरूको ज्यालाको चुक्ता गर्नु पर्दछ। परमेश्वरले खालि कति पनि स्वर्गको पछाडिको ढोका सुटुक्कै खोलिदिएर अन्धारको आवरण मुनि हामीलाई छिराउनु हुन्न वा छिरिजान अनुमति दिनु हुन्न। उहाँले स्वर्गका बारहरूलाई झार्न सक्नुहुन्न ताकि हामी त्यसमा सजिलै प्रवेश गर्न सकौं। पापसँग व्यवहार गरिनै पर्छ, त्यसको ठिकठाक गरिनै पर्छ। हामीलाई उद्धार गर्नलाई उहाँ आफ्ना आँखालाई पापको निम्ति बन्द गर्न सक्नुहुन्न। हामी परमेश्वरको सामने दोषी निन्दित पापीहरू हौं र दण्डको चुक्ता गरिनै पर्छ। येशु ख्रिस्ट हाम्रा दण्डहरूको चुक्ता गर्न आउनुभयो। उहाँ प्रायश्चित हुनुहुन्छ। उहाँ तपाईँ र मेरो निम्ति कृपा आसन हुनुहुन्छ। के यो अति नै आनन्दित कुरा होइन? के यसले तपाईँको हृदयलाई खुसी तुल्याउँदैन? प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
0: आजको अध्ययन साँच्चै नै मन छुने रह्यो र आजको अध्ययनले हामीलाई स्पष्ट रूपमा बुझाएको छ कि परमेश्वर दाउदसँग रिसाउनुभयो तर उहाँलाई छोड्नु भएन। उहाँले दण्ड दिनुभयो तर त्यसको बीचमै करूणा पनि देखाउनुभयो।
1: हो भाइ, यही नै परमेश्वरको महानता हो। दाउदले गर्न नहुने काम गरे, घमण्डका कारण निर्णय लिए, तर उहाँ त्यही रोकिनु भएन। उहाँले आफ्नो गल्ती स्वीकार्नुभयो, पश्चाताप गर्नुभयो र सम्पूर्ण जिम्मेवारी आफ्नै काँधमा लिन चाहनुभयो। यही नम्र हृदय परमेश्वरलाई मनपर्ने हृदय हुन्छ भाइ।
0: साँच्चै नै अनि दाई, मलाई त यस्तो लाग्यो दाउदले म परमेश्वरको हातमा पर्न चाहन्छु भन्ने विषयलाई चाहिँ हामीले सबैले चाहिँ सोच्नुपर्छ, किनकि मानिसको हातमा भन्दा परमेश्वरको करूणा धेरै महान हुन्छ।
1: बिल्कुल सत्य भन्नुभयो भाइ। आजको अध्ययनले हामीलाई सिकाउँछ दाउदले सित्तैमा पाएको चीज परमेश्वरलाई चढाउन मानेनन्। उहाँले मूल्य तिरेर पीड़ा सहित बलिदान चढाए। आज हामीलाई यही प्रश्न सोधिन्छ कि हाम्रो आराधना मूल्य चुकाउने आराधना भएको छ?
0: साँच्चै नै दाई। अनि अर्को कुरा, त्यसो भए दाई, हाम्रो जीवनमा पनि जब गल्ती हुन्छ हामी लुक्न होइन पश्चाताप सहित परमेश्वरको नजिक आउनुपर्छ भन्ने सन्देश चाहिँ आजको अध्ययनले हामीलाई दिएको छ।
1: हो भाइ, तपाईँले ठिक भन्नुभयो। आदरणीय श्रोताहरू, आजको अध्ययनले यदि तपाईँको हृदय छोएको छ भने कृपया हामीसँग सम्पर्क गर्नुहोस्। तपाईँका अनुभव, गवाईहरू र आशिषहरू हामीहरूसँग साझा गर्नुहोस्।
0: आजको यस अध्ययनलाई पनि हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र आगामी दिनहरूमा अझै पनि यस्ता कार्यक्रमहरू लिएर हामी हजुरको माझमा उपस्थित हुने नै छौं र हामीलाई यस कार्यक्रम विषय तपाईहरूको धारणा के कस्तो रह्यो हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707
3: 89.6 megahertz. 89.6 megahertz.

0: Elimbu FM 89.6 MHz.
1: Enjoy with us.

0: Elimbu FM 89.6 MHz.
1: Sir, may I come in? Morning, sir.
2: Morning, sir.
3: Morning, sir. Sir, मेरो छोराको विवाह हुँदैछ. एक महिनाको बोनस र एक हप्ताको छुट्टी पाउन पाए आभारी हुने थिए.
4: यो लिनु श्यामजी, छ महिनाको बोनस अनि एक महिनाको बिदा पनि.
2: सर, यसरी बोनस दिन थाले भने त यो कस्तो खालको मान्छे ठुल्बा? यसरी पैसा बाँड्दै नथाले भने त रितिहाल्छ नि.
1: उहाँको बारेमा तिमीलाई राम्रोसँग थाहा छैन मलाई. यो कम्पनीमा तिमी मेरै कारणले आएकी हो. पैसा गरिबीपन के हो मलाई राम्रोसँग थाहा छ. भावना, माया, प्रेम बचाइराख्नको लागि पैसाको ठूलो महत्व हुँदैन.

0: இளம்பு பிரேக் டைம்.
1: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक
2: यहाँ उन्नत जातको बदेल हेमसार धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
2: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 97 49 83 39 94 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
3: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चो।
4: हाम्रा सेवाहरू:
3: स्टेशनरीका सम्पूर्ण सामानहरू,
4: फोटोकपी प्रिन्ट,
3: कलर प्रिन्ट,
4: पीवीसी आईडी कार्ड,
3: सबै प्रकारका खेलकुद सामग्रीहरू,
4: सबै तहको तथा विभिन्न पुस्तकहरू,
3: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
4: ट्रफी,
3: मायाको चिनो,
4: मेडल,
3: फ्रेम,
4: जर्सी सेटहरू तथा प्रिन्ट,
3: सब्लिमेसन प्रिन्ट,
4: जर्सी प्रिन्ट,
3: कस्टमाइज कप प्रिन्ट,
4: मेटल फोटो प्रिन्ट,
3: प्रोप्राइटर
4: प्रकाश श्रेष्ठ,
3: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
4: कन्ट्याक्ट नम्बर 9841924274।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: अरुणिको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक डिलक्स रूम विथ एसी हट एण्ड कोल्ड वाटर एलईडी टीवी सेमिनार हल रेस्टुरेन्ट एण्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिलियर एण्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणिको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणिको @gmail.com contact 011-620-326-960-982293 New Aruniko Hotel and Restaurant Private Limited Chautara Shanga Sugani Nagarpalika 5 Sindhupalcho
1: के तपाई राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागरचोक गढी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: minute. Just a minute. We will return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउ।

0: छेत्री, प्रोपाइटर नारायण घले, मोबाइल 9849340667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेज।
1: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: मित्र यदुमसँगले अल्गोरु चाहिँ अलबादेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्गो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849913727
6: एबा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
7: के हुनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी
6: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि
4: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5164 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै
8: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज

0: सुभाष के हो यो मेरे आँखा अगाडि हो सब किन सुभाष किन
1: तेरो आँखा अगाडि यो सब गरेको होइन हाम्रो रोमान्स हेर्न तेरो आँखा खुज्दै आएको भन्न रोमान्स भिडियो त्यतिकै मन रहेछ त तेरो र मेरो रोमान्स भिडियो सेट गर्दै त
0: मेरो शरीरसँग खेल्न यत्रो मायाको नाटक मेरो जिन्दगी बेहाल बनाएर तिमीले के पाउँछौ मेरो मायाले मजाक नबनाइदेऊ।

Time check. It's 9 AM. अहिले बिहानको 9 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। सिन्धुपाल्चोकमा डेंगी नियन्त्रणका लागि खोज र नष्ट घर अभियान शुरू। अरुणीको राजमार्ग धुलेखेल खावा सड़क खण्डमा भोलिदेखि 15 दिन रातिको समयमा सवारी साधन आवागमनमा रोक लगाइने। सशस्त्र प्रहरीको विद्यालयमा 11 करोड़ अनियमितता, लेख अधिकृत पक्राउ, उच्च अधिकारी तानिने सम्भावना। चितवनमा जंगली हात्तीको आक्रमणले गर्दा आमा र नाबालक छोराको ज्यान गयो। आज पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना। युक्रेनले रूसको सेन्ट पिटर्सबर्गमा रहेको तेल टर्मिनलमा ड्रोन आक्रमण। र विश्वकप फुटबलमा फ्रान्स र मोरक्को अन्तिम 8मा पारग्य र क्यानाडा बाहिरियो। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। डेंगी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले इन्द्रावती गाउँपालिका 11 बोर्ड गाउँमा खोज र नष्ट घर अभियान सञ्चालन गरिएको छ। अभियान अन्तर्गत अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभएको हो। सर्वसाधारणहरूलाई डेंगी रोग गर्नका लागि र यसको संक्रमण र रोकथामका उपायका बारेमा जानकारी गराउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो। जनस्वास्थ्य अधिकृत हिसिला दनुवारको अनुसार अभियानका क्रममा डेंगी रोकथामका लक्षण, संक्रमणबाट बच्ने उपाय र एडिस जातको पोथी लामखुट्टेको प्रजनन स्थल खोजी गरी नष्ट गर्ने विषयमा स्थानीयहरूलाई जानकारी गराएको थियो। आयोजक अनुसार डेंगी सार्ने एडिस जातको पोथी लामखुट्टेको जीवनचक्र तोड्नु अभियानको मुख्य उद्देश्य हो र लामखुट्टे वयस्क भएर मानिसलाई टोक्न अगाडि नै लार्भा र प्युपा अवस्थामै पहिचान गरी नष्ट गर्न सके डेंगी संक्रमणको जोखिम उल्लेख्य रूपमा घटाउन सकिने भएकाले खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बताएको छ। कार्यक्रममा इन्द्रावती गाउँपालिका 11 वडा अध्यक्ष रामजी माझी, वडा नम्बर 10 वडा अध्यक्ष रामचन्द्र घिमिरे, वडा नम्बर 11 पूर्व वडा अध्यक्ष मानी माझी, त्यसै गरी स्वास्थ्य शाखाका प्रमुख अनिरूद्र तिमल सिन्हा, जनस्वास्थ्य अधिकृत सहार सापकोटा, स्वास्थ्यकर्मी, महिला स्वयं सेविका, आमा समूह, क्लबका पदाधिकारी तथा स्थानीय वासीको पनि सहभागी रहेको थियो। अरणीको राजमार्ग अन्तर्गत धुलेखेल खावा सड़क खण्डमा कालोपत्रे कार्यलाई तीव्र दिन असार 22 गतेदेखि साउन 4 गतेसम्म रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार उक्त अवधिभर टिपर तथा ठूला मालवाहक ट्रकहरूलाई पूर्ण रूपमा प्रवेश निषेध गरिनेछ। अन्य यात्रुवाहक तथा मालवाहक सवारी साधनलाई भने बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म मात्रै सञ्चालनमा रोक लगाइनेछ। एम्बुलेन्स लगायतका अति आवश्यक सेवाका सवारी साधन भने पूर्ववत सञ्चालन गर्न पाइनेछ। प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक गोपाल कुमार अधिकारीको अनुसार आर्थिक वर्षको अन्त्यमा निर्माण सामग्री ढुवानीमा अनावश्यक असर नपरोस् भन्ने उद्देश्यका साथ यो व्यवस्था असार 22 गतेदेखि लागू गर्न लागि हो। सड़क निर्माण कार्यलाई सहज बनाउन यात्रु तथा सवारी चालकलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरिएको छ। साथै सवारी व्यवस्था स्थापनका लागि काभ्रे प्रशासनले काठमाडौँ, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकका जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय गर्ने जनाएको छ। यसअघि गत चैत महिनामा पनि सोही सड़क खण्डमा करिब 1 महिनासम्म रातिको समयमा सवारी साधन आवागमन बन्द गरी तथा दिउँसो एकतर्फी सञ्चालन गरेर 2.5 किलोमिटर सड़क खण्डमा डीबीएमपी सम्पन्न गरिएको थियो। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो 100 दिने कार्य अवधिको प्रमुख उपलब्धि हिजो सार्वजनिक गरिएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो पत्रकार सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलन मार्फत ती उपलब्धिहरू सार्वजनिक गरिएको हो। मन्त्री पोखरेलले सार्वजनिक गरिएको पहिलो बुदामा संघीय मन्त्रालयको संख्या कटौतीको विषय समावेश गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चुनावी
समाचारपत्र उल्लेख भए बमोजिम मन्त्रालयको संख्या घटाएर 18 कायम गरिएको प्रवक्ता पोखरेलले बताउनु भएको हो। मन्त्रालयको संख्या घटाएसँगै वार्षिक 20 अर्ब बचत राज्य कोषमा बचत हुने अनुमान गरिएको छ र यसै गरी अन्य संरचनाहरू खारेजी र समायोजना आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढ़ाउने जनशक्ति जनाउँदै राजनैतिक दल निकट ट्रेड युनियन विद्यार्थी संगठन खारेजी लगायतका विभिन्न सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको पनि बताउनु भएको छ। सशस्त्र प्रहरी बलले सञ्चालन गरेको विद्यालयमा 11 करोड़ हिनामिना गरिएको आरोपमा प्रहरी निरीक्षक सहित दुईजना पक्राउ परेका छन्। किर्तिपुर स्थित विद्यालयमा 11 करोड़ हिनामिना गरिएको आरोपमा लेख अधिकृतको जिम्मेवारीमा समेत रहेकी प्रहरी निरीक्षक कल्पना गुरूङ र उनका साथी लीला लामालाई प्रहरीले शनिबार पक्राउ गरिएको हो। अनियमितताको विषयमा छानबिन गर्न सशस्त्र प्रहरीको डीआईजी युवराज रियालको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। छानबिनका क्रममा प्रहरी निरीक्षक गुरूङले गैर कानूनी रूपमा संगठनको पैसा अपचलन गरेको निष्कर्ष निकालेको थियो। छानबिन समितिको प्रतिवेदनको आधारमा सशस्त्र प्रहरीले उनीहरूलाई पक्राउ गरी कार्यवाही गर्न नेपाल प्रहरीलाई पत्रचार गरिएको थियो। प्रहरी निरीक्षक गुरूङले आफ्नो साथी लामाको खातामा विद्यालयको रकम ट्रान्सफर गराएर हिनामिना गरिएको आरोप छ। तर सशस्त्र प्रहरीका एकजना लेख अधिकृतले मात्रै यति धेरै रकम कसरी हिनामिना गरे भन्ने प्रश्न उठेको छ। छानबिनमा सशस्त्रको उच्च अधिकारीहरू पनि तानिने सम्भावना रहेको छ। जंगली हात्तीले आक्रमण गर्दा चितवनमा आमा र नाबालक छोराको ज्यान गएको छ। चितवनको भरतपुर महानगरपालिका 23 को बेलहट्टमा गैराती आफ्नै घरमा सुतिरहेको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा चितवनमा आमा र नाबालक छोराको मृत्यु भएको हो। सुतिरहेको अवस्थामा हात्तीले पूर्ण बोटेको घरमा आक्रमण गर्दा पूर्ण बोटेको श्रीमती 25 वर्षीय आशिका र उनको छोरा 4 वर्षीय भरतको मृत्यु भएको वडा अध्यक्ष दीपक दवाड़ीले बताएको छ। पूर्णले हात्ती धपाउन आगो बाल्ने क्रममा कच्ची घरमा समेत आग लागि भएको प्रहरीले बताएको छ। स्थानीय र प्रहरी मिलेर आगो नियन्त्रणमा लिएको थियो। देशैभर मनसून वायुको प्रभाव कायम छ। मनसूनको न्यून चापीय रेखा मुलुकको पूर्वीय क्षेत्रतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिम क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा देशैभर साधारणतया बादल लागेको छ। कोशी बागमती र गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी प्रदेशका पहाड़ी तथा 1-2 स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा समेत यति बेला भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बादल लाग्ने तथा कोशी मधेश र बागमती प्रदेशका आंशिकदेखि साधारणतया बादल लाग्ने सम्भावना छ। हिमाली तथा पहाड़ी भेगका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान कोशी बागमती प्रदेशका केही स्थानमा पनि 1-2 स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। हेलम्बु खबरमा अब विदेशको खबर। युक्रेनले रूसको सेन्ट पिटर्सबर्गमा रहेको तेल टर्मिनलमा ड्रोन आक्रमण गरिएको छ। यस आक्रमणका बारेमा दुवै देशका राष्ट्रपतिहरूले आफ्नो देशको अनुकूल हुने गरी प्रतिक्रिया दिएका छन्। रूस र युक्रेन बीच जारी युद्ध 5 वर्षमा प्रवेश गरिएको छ। यसले दुवै देशका शहर र ग्रामीण क्षेत्रका आम नागरिकको जीवनमा पहिले भन्दा बढ़ी नै प्रभाव पारिरहेको छ। रूस र युक्रेन बीच जारी युद्धमा युक्रेनले शनिबार फेरि रूसको ऊर्जा पूर्वाधारलाई निशाना बनाएको छ र पछिल्लो युक्रेनी ड्रोन हमलामा रूसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्गको एकवटा तेल टर्मिनलमा आक्रमण भएको रूसी अधिकारीहरू पुष्टि गरिएको छ। फिलम्बु खबरमा अब खेल खबरमा फिफा विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम 8मा पुगेको छ। आज बिहान भएको फ्री क्वार्टर फाइनल खेलमा फ्रान्सले पाराग्वेलाई 1-1 गोलले हराएको हो। अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको खेलमा फ्रान्सका कप्तान किलियन एम्बाम्पेले खेलको 17 मिनटमा पेनाल्टी मार्फत गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो। यो गोलसँगै एम्बाम्पे अब विश्वकप फुटबलमा 7 गोल समेत बनेको छ। उनले
अर्जेन्टिनाका लियोनल मेसीसँग बराबरी गरेको छ। 18 पटक विश्वकप खेलिरहेका फ्रान्स 10 पटक क्वार्टर फाइनलमा पुगेको हो र यसै गरी गैराती भएको सह आयोजक क्यानाडालाई 3 गोलले हराउँदै मोरक्को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको ह्युस्टन स्टुडियोमा भएको खेलमा मोरक्कोका आजेदिन ओलाउनिदीले 2 र सुफियान रहिमीले 1-1 गोल गरिएको छ। 7 पटक विश्वकप खेलिरहेको मोरक्को 2 पटक क्वार्टर फाइनलमा पुगेको छ। साथै 2 पटक क्वार्टर फाइनल पुग्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ र पहिलो अन्तिम 16 पुगेको क्यानाडा भने हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ र अब प्रतियोगितामा बाहिरिने पहिलो आयोजक देश समेत बनेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्ष गरौं पुनः एकपटक। सिन्धुपाल्चोकमा डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान शुरू। अरुणेको राजमार्ग धुलेखेल सड़क खण्डमा आज भोलिदेखि 15 दिन रातिको समयमा सवारी आवागमनमा रोक लगाइने। सशस्त्र प्रहरी विद्यालयमा 11 करोड़ अनियमितता, लेख अधिकृत पक्राउ, उच्च अधिकारी तानिने सम्भावना। चितवनमा जंगली हात्तीले आक्रमण गर्दा आमा र नाबालक छोराको ज्यान गयो। आज पनि गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना। युक्रेनले रूसको सेन्ट पिटर्सबर्गमा रहेको तेल टर्मिनलमा ड्रोन आक्रमण। र विश्वकप फुटबल, फ्रान्स र मोरक्को अन्तिम 8 परागे र क्यानाडा बाहिरियो। बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारका साथमा मध्याह बाह्र बजे पुनः उपस्थित हुने नै छौ। एथेन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेथी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
2: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चो।
3: हाम्रा सेवाहरू:
2: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
2: मायाको चिनो,
3: मेडल,
2: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
2: कस्टमाइज कप प्रिन्ट,
3: मेटल फोटो प्रिन्ट,
2: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।
4: Elambo FM 89.6 MHz.

0: सबैजना पुगिसके
1: हामीलाई
0: कराउने हो कि
1: ल ल

लौ परमेश्वरी, यो गैरी खेतका सिने भूमि नागनगिनी देवी देवता सबैले काइलाको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वर।

0: मिलन फिल्म्स प्रालीको गौरवमय प्रस्तुति
1: गीत गाउने कोही साथीहरू आए अब त्यही रमाइलो हुनुभयो आज रमाइलो ठिक छ नि
2: हेर हलिहरूको पारा हेर हेर हेर हेर बसेर दिनमा बसेर
1: यसले पिउने फेरि झारो
2: हिलो आने जानु
1: ल ल अब चाहिँ रमाइलो हुने भाइ अनि खाले पनि ल्याउँछ नि उहाँले
2: खाले त रोपाइ लाग्छ चाहिँ हुँदैन भाइ
1: बिचबिच खानुपर्छ
2: हुँदैन
1: हामी खानुपर्छ
2: कि मैले छेउ छेउ छेउ छेउ
1: ओहो गर्नु ओहो
2: रोपारले पर्यो भाइ लाग्ने के हो पारा तिमीहरू
1: खाडा कम खाडा ल्याउँदा

0: अब यहाँ बाउसेको मेरो सकिसक्यो, रोपा पनि तिन टिमा नसके कहाँ गए सबै बोलाउनु, अर्को हल गरौँ छैन, ल ल ल घाँसी गीत गाउने पनि साथीहरू आए, अब त्यही रमाइलो हुने भयो आज, रोपाई ठिक छ नि,
1: हेर हलीहरूको पारा हेर हेर हेर हेर बसेर दिनमा बसेर
0: हिलो यसले बिउने फेरि झारो
1: हिलो हाले जानु
0: ल ल अब चाहिँ रमाइलो हुने भाइ, अनि खाले पानी ल्याउँछ नि भाइ,
1: खाले त रोपाई नसकि हुँदैन भाइ,
0: बिच बिच त्यहाँ खानुपर्छ,
1: हुँदैन
0: हामी खानुपर्छ कि मैले छेउ छेउ छेउ छेउ
1: ओहो गरु कुदे घरे ओहो रोपाले पऱ्यो होला भाइ लान्छ अरे के हो पारा तिमीहरू
0: खाडा कम खाडाले एउटा कुरा

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाई हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
5: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
4: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: हो
0: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भनेर त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन्न त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
4: Listening to LOFM 89.6 MHz. 89.6 MHz.

0: Wait, just a minute. We will return back.
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौ, धुम्रपान त्यागौ, जीवन बचाऊ।
2: धुम्रपानका अवसरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धुम्रपान अरूले गरेको धुम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धुम्रपानबाट बच्ने उपायहरू: धुम्रपान सुरु नै नगर्ने, धुम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धुम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, धुम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: And Restaurant Private Limited, Sultana Shanga Sugurino Gripalika 5 Sindhu Paso. Email hotelauraniku@gmail.com. Contact 011-620-326-960-9822-93. New Auraniku Hotel and Restaurant Private Limited, Sultana Shanga Sugurino Gripalika 5 Sindhu Paso.
1: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

dream.

0: இளம்பு பிரேக் டைம்.
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
5: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
3: अनि के गर्नु त अब, म त निस्किसक्नुभयो।
6: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
8: देख्नु भएन, औषधि हालेको।
3: लौ न शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए बाबु हतियारो छ, टर्च बालेर जाऊ।
10: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
10: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
10: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: Ladies and gentlemen, you are listening to Lilongwe FM 89.6 MHz.
12: 89.6 MHz.

0: minute, just a minute, we will return back.
1: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त।
2: हुन्छ
3: हुन्छ ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
9: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
0: असल साथीहरूसँग मात्रै संगत गरौं,
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
0: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेर
3: त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
1: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
0: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: இளம்பு பிரேக் டைம்.
1: एवा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-51 98-41-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
1: बा,
4: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्राक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्राक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 98-493-40-667 र 98-188-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
5: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
6: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: இளம்பு பிரேக் டைம்.
1: हाम्रो प्रशिक्षण तपाईको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 98 42 40 20 54।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: Ladies and gentlemen, you are listening to Hillum FM 89.6 MHz.
3: 89.6 MHz.

0: Wait, just a minute. We will return back. Return back.
1: वहीले के पारो वही मित्र ये तुमसाले अल गोरु जै अल बाँधेर कतासम्मको यात्रा है मित्र
2: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
1: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लाग्ने है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानुपर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849913 27
6: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चोक चौतारामा रहेको छ
7: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण पुराना बाइक तथा स्कुटर सट्टापट्टा साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ बाइक मात्र होइन तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ
6: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागर चोगडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105

0: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274
0: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ
2: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा

0: समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
2: चौतारा स्वागत छ, गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagarpalika 5, Sindhupalso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagarpalika 5, Sindhupalso.
3: Let's go. This is your radio. This is LMWFM 89.6 MHz. 89.

कल कल अविरल बगी रहने था खोलाको निश्चल पानी हौ तिमी, कल कल अविरल बगी रहने था खोलाको निश्चल पानी हो तिमी, बगरमा लडिरहेको कालो शालिग्राम ढुङ्गा हुँ म, कालो टुक्रा वाउ, बगरमा लडिरहेको लालिग्राम शालिग्राम ढुङ्गा हुँ म, कालो टुक्रा लड्दै गुड्दै ठोक्किँदै टुक्रिँदै आया आत्था गर्दै तिमीसँग बग्ने मेरो रहर, मेरो एकमात्र सपना।

0: दाई 36 छुट्टी भइसक्यो, अब त भाउजूलाई भन्दैन प्लिज यार। के तपाईँको छैन दाई? के भन्छ यो
1: हिम्मत भनेको दाई हिम्मत
2: भाउजू भाउजू

Bueno, muy bien.

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: एकछिन असली माल त
1: अर्को
0: पनि

0: तिम्रो काम मात्र काम हो?
1: एकचोटि कल त गर्दा हुन्थ्यो नि।
0: भने त म बिजी थिएँ भनेर हो। छोडी, आई वाज बिजी। कम अन,
1: मसँग किन रिसाइरहेको छौ? मेरो के गल्ती छ?
0: ल भयो नि त, सबै गल्ती मेरो भयो नि त।

0: and God.
1: मैले खासमा हाम्रो मुभिसनको लागि मात्रै सरी भनेको छ. I just mean it genuinely. I'm so sorry. सायद गल्ती मेरै थियो. I'm so sorry for that.
2: It's okay.

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौ, धुम्रपान त्यागौं, जीवन बचाऊ।
1: धुम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धुम्रपान अरूले गरेको धुम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धुम्रपानबाट बच्ने उपायहरू: धुम्रपान सुरु नै नगर्ने, धुम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धुम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, धुम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एभा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 98-41-51-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: बा,
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
5: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 98-493-40-667 र 98-188-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।

0: wait just a minute. We will return back.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिवादी, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
3: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन्दा

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्चोक।
3: हाम्रा सेवाहरू:
2: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
2: मायाको चिनो,
3: मेडल,
2: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
2: कस्टमाइज कप प्रिन्ट,
3: मेटल फोटो प्रिन्ट,
2: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।
4: Listening to Hillam FM 89.6 MHz.

0: இளம்பு பிரேக் டைம்.
1: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक.
0: हाम्रा सेवाहरू:
1: स्टेशनरीका सम्पूर्ण सामानहरू,
0: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
0: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
0: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
0: ट्रफी,
1: मायाको चिनो,
0: मेडल,
1: फ्रेम,
0: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
0: जर्सी प्रिन्ट,
1: कस्टमाइज्ड कप प्रिन्ट,
0: मेटल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स. सप्लायर्स
0: कन्ट्याक्ट नम्बर 9841924274.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य. शीर्षक: आत्मनिर्भर बनाऊ.
2: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा. समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ. सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो.
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर. प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै. सम्पर्क नम्बर 9842404054.
3: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड. रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छु. गढी नगरपालिका 5 सिन्धुपाल्चोक. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugation. New Aruniko Hotel and Restaurant Private Limited, Soutara Shanga Suburi Nagarpalika 5, Sindhupalso. Email: hotelaruniko@gmail.com. Contact: 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Soutara Shanga Suburi Nagarpalika 5, Sindhupalso.
4: ओइले के पार ओइ मित्र, यो दुम्सोले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र.
5: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त.
4: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
5: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि. अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म.
4: राम राम राम राम राम, अब भो त यति कामको लागि यो दुम्सोले बनेपा नै जानु पर्छ त. हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि.
5: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त.
6: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ. तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ.
2: स्थान: राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि.
6: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
7: 9849293727.
8: This is your radio. This is LMFM 89.6 MHz.

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। सिन्धुपाल्चोकमा डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान शुरू। मीडियामा संचारगत सुधारको खाँचो रहेको संचार मन्त्री डाक्टर तिमल सिन्हाको भनाई। अब नेपाली श्रमिक E7 भिसामा कोरिया जान पाउने। सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित। र विश्वकप फुटबल फ्रान्स मर्कोको अन्तिम 8 परा गएर क्यानाडा बाहिरियो। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर 39 लाख रूपियाँ ठगी गरेको अभियोगमा 2 युवक पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काभ्रेका सरोज पन्त र रामेछापको अनिल खत्रीलाई उक्त रकम ठगीको अभियोगमा पक्राउ गरिएको हो। अभियुक्त पन्तले एकजना युवकलाई आयरल्याण्ड पठाइदिने भन्दै 16 लाख र खत्रीले दुवै पठाइदिने बहानामा 6 जनाबाट 23 लाख असुलेका थिए। दुवै अभियुक्तलाई कार्यवाहीका निमित्त वैदेशिक रोजगार विभाग तहाँ चलान गरिएको छ। धादिङमा एक पुरूषले आफ्नै बुबालाई फलामको रड प्रहार गरेर हत्या गरेका छन्। धादिङको गंगा जमुना गाउँपालिका 4 यार्सका 35 वर्षीय सुजन सुनवारले आफ्नै 60 वर्षीय बुबा धन नारायण सुनवारलाई फलामको रड प्रहार गरी हत्या गरेका हुन्। रड प्रहारबाट गम्भीर घाइते भएका धन नारायणलाई उपचारका लागि ग्रामीण अस्पताल फुर्लखर्क पठाइएकोमा अस्पतालले साँझ हिजो मृत घोषणा गरेको थियो। रड प्रहार गरी हत्या गर्ने सुजनलाई प्रहरीले पक्राउ गरेको छ। उनले आफ्नै बुबाको हत्या गर्नुको कारण खुलाएको छैन। यद्यपि उनको मानसिक अवस्था ठिक नभएको धादिङ प्रहरीले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपाली मीडियाको संचारगत सुधारका लागि सरकार तयार रहेको भन्दै नेपाल पत्रकार महासंघ सहित सरकारवाला निकायका नेतृत्वलाई स्पष्ट योजना साथ छलफलमा आउन आह्वान गर्नुभएको छ। नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा आज सम्बोधन गर्नुहुँदै उहाँले सो आह्वान गर्नुभएको हो। नेपाली संचार माध्यमलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकारले जुनसुकै जस्तोसुकै सहयोग गर्ने, तर पत्रकार पनि आफ्नो जिम्मेवारी बोध गरी समाचार लेख्नुपर्ने उहाँको आग्रह थियो। संचार माध्यम बलियो नहुँदासम्म पत्रकार र संचारकर्मी पनि बलियो हुन नसक्ने भन्दै उहाँले संचार माध्यमलाई बलियो बनाउने गरी सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो। सरकारले गर्ने निर्णयहरूमा कतिपय संवेदनशील सूचनाहरू बाहिर नलाग्दा नै देश र जनताको हित हुन्छ भन्ने त्यस्ता सूचना गोप्य राख्न सकिने भन्दै उहाँले कुन सूचना दिने र कुन सूचना दिन नहुने विषय संविधानले नै व्यवस्था गरेको बताउनुभयो। सशस्त्र प्रहरी बलले सञ्चालन गरेको विद्यालय 11 करोड़ हिनामिनाको आरोपमा प्रहरी निरीक्षक सहित 2 पक्राउ परेका छन्। किर्तिपुर स्थित विद्यालयमा 11 करोड़ हिनामिना गरेको आरोपमा लेखा अधिकृतको जिम्मेवारीमा समेत रहेकी प्रहरी निरीक्षक कल्पना

0: लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका पाँच गैरी गाउँमा अविरल वर्षापछि धुलो खोलामा आएको हिलो सहितको बाढ़ीले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। आज बिहान करिब 3 बजे आएको बाढ़ी घरभित्र पस्दा घरैमा सुतिरहेकी अन्दाजी 55-56 वर्षीय आनन्द विक पुरिएकी थिइन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी स्वास्थ्य चौकी झ्याकोटो लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा 60 वर्षीय जस विक, 44 वर्षीय रेवती विक, 15 वर्षीय निरुता विक र 13 वर्षीय सीता विक घाइते भएका छन्। घाइते मध्ये रेवली विकको अवस्था गम्भीर रहेको, थप उपचारका लागि रिफर गरिएको छ भने अन्य 3 जना उपचारपछि घर फर्किएका छन्। बोलादक अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्र स्पन बोलाकदामा गाड़ीका पाटपूर्जा आयात व्यापार क्षेत्रीय द्वन्द्वका कारण ठप्प भएको छ। कन्दाहार प्रान्तमा लामो समयदेखि फस्टाउँदै आएको यो व्यापार पाकिस्तानसँगको सीमा बन्द र मध्य पूर्वको तनावले गम्भीर रूपमा प्रभावित भएको छ। पाकिस्तानसँगको सीमापार हिंसापछि अक्टोबरदेखि सीमा लगभग पूर्ण रूपमा बन्द हुँदा आयात माग अवरूद्ध भएको थियो। विकल्पका रूपमा इरानको बन्दरगाह हबवास हुँदै तथा संयुक्त अरब इमिरेट्स मार्फत ढुवानी गरिए पनि पछिल्लो मध्य पूर्व युद्धपछि ती मार्ग पनि प्रभावित भएका छन्। व्यवसायीका अनुसार जापान लगायत देशबाट आउने पाटपूर्जा अहिले पहिले पाकिस्तान हुँदै स्पेन बोलदाक पुग्थे, जहाँ गाड़ी एम्बस एसेम्बल तथा मरमत कार्य हुन्थ्यो। तर अहिले ढुवानी लागत अत्याधिक बढ़ेको र आपूर्ति श्रृंखला बन्द भएको छ। ढुवानी कम्पनीका अनुसार युएको प्रमुख व्यापारिक केन्द्र जेबेल अली बन्दरगाहमा ढिलाइ बढ़दै गएको छ। यसका कारण जापान र युए बीचको नियमित आपूर्ति प्रणाली समेत प्रभावित भएको प्राप्त समाचारमा जनाएको छ। फिफा विश्वकप फुटबलमा पराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मर्कोको अन्तिम 8 पुगेको छन्। आज बिहान भएको प्री क्वार्टर फाइनल खेलमा फ्रान्सले पराग्वेलाई 1 गोलले हराएको छ। अमेरिकाको फिलाडेफिया रंगशालामा भएको खेलमा फ्रान्सका कप्तान किलियन एम्बापेले खेलेको 70 मिनटमा पेनाल्टी मार्फत गरेको एकमात्र गोलले निर्णायक बनेको छ। यो गोलसँगै एम्बापे यो विश्वकप फुटबलमा 7 गोल समेत गरेका छन्। उनले अर्जेन्टिनाका लियोनल मेसीसँग बराबरी गरेका छन्। 18 पटक विश्वकप खेलिरहेको फ्रान्स 10 पटक क्वार्टर फाइनलमा पुगेको हो। यस्तै गएराति भएको खेलमा सहआयोजक क्यानाडालाई 3 गोलले हराउँदै मर्कोको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा मर्कोका अजेदिन औनालीले 2 तथा सुफियान रहिमीले 1 गोल गरेका छन्। 7 पटक विश्वकप खेलिरहेको मर्कोको दोस्रो पटक क्वार्टर फाइनलमा पुगेको हो। साथै 2 पटक क्वार्टर फाइनल पुग्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ। पहिलो पटक अन्तिम 16 पुगेको क्यानाडा भने हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ र प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक देश बनेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू। मीडियामा संचारगत सुधारको खाँचो रहेको संचार मन्त्री डाक्टर तिमल सिन्हाको भनाई, अब नेपाली श्रमिकको E7 भिसामा कोरिया जान पाउने। सीमा बन्द र मध्य पूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित र विश्वकप फुटबल फ्रान्स र मर्कोको अन्तिम 8 परागोए र क्यानाडा बाहिरियो। दिउँसो 3 बजेको हेलम्बु खबर अहिलेको लागि सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र आईसिंह तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार।
1: आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुने न उनी होइन कि, सफा गरी भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ। पहिलाको जस्तो छैन अहिले।
3: हो तिमीले

0: ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
2: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: இளம்பு பிரேக் டைம்.
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
2: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: बा
1: हजुर बुहारी,
0: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
2: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
3: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एभा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
1: के हुनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-051, 98-41-51-67-84, चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ। गाईलाई

0: हेलो, नमस्ते नमस्ते, नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रतिभाको डबली लिएर यो अपरान्नको समयमा। यति बेला तपाईँहरूको उकाली ओह्राली भन्ज्याङ अनि चौतारी अनि गाउँ बस्ती अनि सहर अनि टिकुना कन्दरा जतासुकै यति बेला हेलम्बा एफएम 89.6 मेगाहर्जको विद्युतीय तरंगबाट तरंगित हुँदै प्राविधिक मित्र आईसिंह तामाङको साथमा कार्यक्रम प्रस्तुत आउँछु उपस्थित भइसकेकी छु। अपरान्नको समय छ है, एकदमै गर्मी छ है, घाम त लागेको छैन र पनि उप छ है। पक्कै पनि आफ्नो केयर गर्नुहोला भन्छु। अनि यो समयमा खाजा नास्ता लिनुभयो त पक्कै लिनुभयो होला, लिनुभएको छैन भने पनि समयमै लिनुहोला है साथीहरू पनि भन्छु। असारको महिना छ है, एकदमै खेतबारीको काम धन्दामा मस्त व्यस्त हुनुहुन्छ होला, आफ्नो केयर गर्दै आफ्नो ख्याल गर्दै काम धन्दा गर्नुहोला भन्छ सम्पूर्ण साथीहरूलाई होइन। त्यसै गरेर कार्यक्रम प्रतिभाको डबली हरेक दिन यसै प्रहरमा आउने गर्दछ अपरान्नको समयमा होइन। सो 4 बजेदेखि 5 बजेसम्म तपाईँले सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि हामीलाई सुनेर साथी दिन सक्नुहुनेछ। अनलाइन वेबसाइट, हाम्रो पात्र एप्स, त्यसै गरेर सामाजिक सञ्जाल फेसबुक मार्फत पनि जोडिएर तपाईँले संसारभरै साथ होइन हामीलाई चाहिँ सुनेर साथ दिन सक्नुहुनेछ। विशेषतः कार्यक्रम प्रतिभाको डबली चाहिँ तपाईँ हाम्रो प्रतिभा राख्ने डबली भएको कारणले चाहिँ तपाईँले चाहिँ कार्यक्रममा फोन गर्नुपर्ने हुन्छ अनि फोन गरेर तपाईँले प्रतिभा राख्नुपर्ने हुन्छ। जस्तै गीत गाउने होइन, एङ्करिङ, ड्रामा, चुटकिलाहरू, मिमिक्रीहरू, जति पनि जे आवाजद्वारा राख्न मिल्ने सम्पूर्ण प्रतिभाहरू चाहिँ तपाईँले राख्न सक्नुहुनेछ, राख्न पाउनुहुनेछ। यहाँहरूको लागि आज पनि हामीले नम्बर खुला गरेका छौं 97 48 26 65 9900 माध्यम हुँदै तपाईँ आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ। अनि त्यसै गरेर सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर हामीलाई सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भनेदेखि कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, कमेन्ट बक्समा चाहिँ तपाईँले कमेन्ट गर्न नछुटाउनु होला भन्छु है सम्पूर्ण साथीहरूलाई चाहिँ। सो भन्दै कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीतद्वारा कार्यक्रमको ढुक्का गर्छौं। गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।
1: वैशाखका रमाइला पलहरू सम्झिरहेको नि हुन्थे,